0: It's 8:45 a.m. This time check is brought to you by Phoenix Batteries. Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja. HBL Freedom Account के साथ अपने ख्वाबों और बिजनेस को दे आजादी की उड़ान. मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ अकाउंट खोलें डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच. HBL Freedom Account, जहां ख्वाब वहां HBL.
1: पाकिस्तान के 25 से ज्यादा शहरों में कराची का चित्राल वक्फ कुर्बानी में हिस्सा लीजिए. फी हिस्सा 24,950 रुपए. आलमगीर वेलफेयर ट्रस्ट इंटरनेशनल 0330-153-153-4 और 5.
2: हायर का नया नो फ्रॉस्ट IoT रेफ्रिजरेटर जिसका मल्टी एयर फ्लो सिस्टम दे बैलेंस्ड कूलिंग हर कंपार्टमेंट में और रखे आपके रेफ्रिजरेटर को क्लीन. ट्विन इन्वर्टर टेक्नोलॉजी जिससे मिले मैक्सिमम कूलिंग और एनर्जी सेविंग. नो फ्रॉस्ट, नो वरीज.
3: आए अहद करें कि हम सिर्फ इस्लामिक बैंकिंग का इंतखाब करेंगे क्योंकि दिल के इत्मीनान के साथ इस्लामिक बैंकिंग है सबके लिए.
1: पाकिस्तान के 25 से ज्यादा शहरों में कराची का चित्राल वक्फ कुर्बानी में हिस्सा लीजिए. फी हिस्सा 24,950 रुपए. आलमगीर वेलफेयर ट्रस्ट इंटरनेशनल 0330-153-153-4 और 5.
0: HBL Freedom Account के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL Freedom Account, जहां ख्वाब वहां HBL.
3: आए अहद करें कि हम सिर्फ इस्लामिक बैंकिंग का इंतखाब करेंगे क्योंकि दिल के इत्मीनान के साथ इस्लामिक बैंकिंग है सबके लिए.
1: पाकिस्तान के 25 से ज्यादा शहरों में कराची का चित्राल वक्फ कुर्बानी में हिस्सा लीजिए. फी हिस्सा 24,950 रुपए. आलमगीर वेलफेयर ट्रस्ट इंटरनेशनल 0330-153-153-4 और 5.
0: HBL Freedom Account के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ HBL Freedom Account, जहां ख्वाब वहां HBL.
4: पेट्रोल का बिल हुआ हल्का. अभी जैस कैश ऐप डाउनलोड करो और पेट्रोल की पेमेंट QR से करने पे पाओ 10% कैश बैक. अब करो सफर टेंशन फ्री क्योंकि जैस कैश है ना.
5: शरायत जवाबित लागू है.
0: This program is brought to you by.
4: अगर आप हैं इनड्राइव कार, बाइक या रिक्शा ड्राइवर तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा ले.
6: And Phoenix लगा और भूल जा. Phoenix लगा और भूल जा.
0: And
7: live lighter. Have a weight management conversation with your doctor today.
0: And
8: payment usul karein haath ke haath barah raast.
0: And
9: Dettol cancer. Ye baddu phalane wale germs ko door bhagaye.
0: And
10: Eid ki har daawat mein rahe dil ko aaram. AGS tubular battery.
0: And
11: HBL Freedom Account. Jahan khwab wahan HBL.
0: And
3: dil ke itminan ke saath Islamic banking hai sab ke liye.
12: तेजी से फैलती डिजिटल दुनिया एक जबरदस्त सलाहियत के साथ साथ एक अहम जिम्मेदारी भी. मजहबी, फिरका वाराना या नस्ली बुनियाद पर नफरत अंगेजी, दहशतगर्दी की तरगीब से मुतल्लिक किसी भी तरह का मवाद फैलाना, इलेक्ट्रॉनिक जालसाजी, स्पैमिंग, धोखादेही, बशमूल आइडेंटिटी थेफ्ट, चाइल्ड पोर्नोग्राफी और साइबर स्टॉकिंग और अनचाही मुदाखलत, मसलन किसी भी फर्द से जबरदस्ती या बार बार राबता करना, मुतल्लिका शख्स की रजामंदी के बगैर उसकी तस्वीर या वीडियोस बनाना और शेयर करना वगैरह संगीन जराइम है. इस तरह की खिलाफ वर्जियां पाकिस्तान इलेक्ट्रॉनिक क्राइम्स एक्ट और दीगर कानून के तहत कानूनी नतायज की मुतहम्मिल हैं. अगर आप इस बारे में कोई सवाल करना, इस सिलसिले में मदद तलब करना, किसी वाकये की इत्तला देना या इन कवानीन की खिलाफ वर्जी के मुर्तकिब अफराद के बारे में हुकूमत की मुआवनत करना चाहते हैं तो बराह करम हमारी हेल्पलाइन पर कॉल करें.
13: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया. बच्चों का ऑनलाइन तहफ्फुज आपकी जिम्मेदारी है. अपने बच्चों को ऑनलाइन राब्तों का महफूज तरीका इस्तेमाल सिखाएं. इंटरनेट के जरिए खेलों, तफरी और तालीमी सरगर्मियों में शामिल होने के फवायद जरूर हैं, लेकिन इसमें नामुनासिब मवाद, साइबर बुलिंग और दीगर ऑनलाइन नुकसान जैसे मुमकिन खतरात भी मौजूद हैं. والدین اور اساتذہ کی جانب سے بچوں کی نگرانی اور رہنمائی نہ ہونے کی صورت میں بچے بآسانی منفی سرگرمیوں کا شکار ہو سکتے ہیں. والدین کو اپنے بچوں کی آن لائن سرگرمیوں کے حوالے سے آگاہ اور ہوشیار رہنے کی ضرورت ہے. بچوں کو نقصان دہ مواد جیسے نفرت انگیز تقاریر، گستاخانہ اور فحش مواد وغیرہ اپلوڈ اور شیئر کرنے کے قانونی نتائج کے حوالے سے بھی شعور اور آگاہی انتہائی اہمیت کی حامل ہے. پی ٹی اے کی ویب سائٹ پر پیرنٹل کنٹرول سافٹ ویئر کی ایک فہرست دستیاب ہے تاکہ والدین اپنے بچوں کی آن لائن سرگرمیوں کی نگرانی کرتے ہوئے انہیں آن لائن نقصانات سے محفوظ رکھیں. www.pta.gov.pk. مفاد عامہ کے لیے یہ پیغام FM 100 اور حکومت پاکستان کی جانب سے پیش کیا گیا.
14: پاکستان ہم سے ہے، ہم اچھے تو پاکستان اچھا. تو آؤ عہد کریں کہ جیسا پاکستان ہم دیکھنا چاہتے ہیں ویسے خود بن کر دکھائیں گے، کیونکہ ہم بدلیں گے تو بدلے گا پاکستان. عزم و استحکام، مستحکم پاکستان.
13: مفاد عامہ کے لیے پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
15: خواب تو سب دیکھتے ہیں بہتر روزگار کا، مگر اس خواب کی تعبیر کے غیر قانونی ذرائع خطرناک رستوں پہ لے جا سکتے ہیں، جہاں موت منہ کھولے آپ کی منتظر ہے.
16: ہم نے اپنے آپ کو سے 3 بار موت دیکھا.
17: ٹائم سی انہوں ایسے ہی کہ میں ہوں قبر سے چلا گیا، میں نہیں بچا.
18: پھر انہوں نے ساری ویڈیو بنائی، سانو ماریا، سانو کٹیا.
15: اپنے خوابوں کی تکمیل کے لیے قانونی رستہ اختیار کریں.
19: ایمبیسی کے تھرو پراپر وے میں سبمٹ کروایا اور بہت ہی جلدی میرا ویزا لگ گیا تھا، ورک ویزا.
15: انسانی اسمگلنگ میں ملوث گروہوں کے سدے بھاپ کے لیے وزیر اعظم پاکستان کی سربراہی میں خصوصی ٹاسک فورس کا قیام. ملک گیر کریک ڈاؤن جاری. ایجنٹس اور سرکاری اہلکاران کے خلاف مقدمات کا اندراج، گرفتاریاں، جائیدادوں کی ضبطگی اور بینک اکاؤنٹس منجمد کیے جا رہے ہیں. اندرون و بیرون ملک بہتر روزگار کے لیے پرائم منسٹر یوتھ پروگرام اور نیپٹیک کے جدید ترین اور مفت کورسز میں ابھی داخلہ لیں. مقامات مقدسہ کی زیارت کو جانے والے زائرین بھی قانونی ذرائع اختیار کریں. انسانی اسمگلروں کے چنگل سے بچے، خواب ضرور دیکھیں، بہتر راستہ چنیں. حکومت پاکستان.
13: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
20: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت.
21: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگاؤ.
20: مجھے پتا ہے کہ میرا وزن زیادہ ہے، لیکن اس کا مطلب یہ نہیں کہ میں واک نہیں کرتا.
21: جی ہاں، مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں. ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں. سامنے والے پر کیا گزری ہمیں اس سے کیا.
20: میں اوبیسیٹی کا شکار ہوں، صرف واک سے یہ کم نہیں.
21: موٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی. صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے. ابھی اسی وقت اپنا BMI چیک کروائیے،
20: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
21: اور اس وزن کی اصل حقیقت کو سمجھیں.
20: آئیے ویٹ سے آگے کا سوچیں.
13: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.

0: Εκ δω την yellow. Εκ δω την yellow.
1: ये क्या है भाई?
2: एक जैकेट, शूज हो या वॉच, जो चाहे सेलेक्ट करो। दो, जैस कैश पर येलो से पेमेंट करो। और तीन, येलो से अपनी पेमेंट को तीन इंस्टॉलमेंट्स में ब्रेक करो। तो क्या समझी?
3: जो चाहे खरीदो, पैसे आराम से दे दो। येलो बाय जैस कैश।
2: अभी जैस कैश ऐप डाउनलोड करो और येलो के थ्रू पेमेंट करो।
4: facebook.com/fm247365 توہین رسالت، نفرت آمیز تقریر اور مذہبی فرقہ واریت کا فروغ آئین پاکستان کے مطابق ایک انتہائی سنگین جرم ہے۔ سوشل میڈیا جیسا کہ یوٹیوب، ٹویٹر یا کیبل ایف ایم پر اس نوعیت کا غیر قانونی مواد نظر میں آئے تو ایف آئی اے، سائبر کرائم ونگ، پی ٹی اے یا پیمرا کو فوری اطلاع کریں۔ ذمہ دار شہری بنیں، میڈیا، انٹرنیٹ اور سوشل میڈیا کا مثبت استعمال کریں۔ مفاد عامہ کا یہ پیغام آپ کو پیمرا کی جانب سے پیش کیا جا رہا ہے۔

0: मैसेजेस आपके आ रहे हैं 3636 पर, और मुश्क कह रही हैं सफेद मिर्च यानी कि दखनी मिर्च होती है। अच्छा जी, और उन्होंने एक शेर भेजा है जो कि ट्रक के पीछे इन्होंने पढ़ा था। ईद के चांद ने एक बात सिखा दी मुझको, अपने अपनों से बिछड़ जाएं तो ईदें भी उदास होती हैं। वाह वाह वाह वाह वाह, लोग गले मिलकर खुशियां बांट रहे थे हरसू, हम तेरी याद को सीने से लगाए बैठे रहे। वाह वाह वाह वाह वाह, बहुत खूब है भाई। और अयूब आफरीदी भाई कह रहे हैं जिगर जीबीएन के नाम पख्तों के गाने करो। यार बिल्कुल करेंगे जनाब, आप बेफिक्र हो जाए। और कह रहे हैं मानूर को, संजू को और नौरीन को ईद मुबारक हो, खैर मुबारक हो। नौरीन तो हैं, मानूर गायब है, बाबू कहाँ है तुम? और संजू, संजू किधर हो तुम संजू? और अलबेला भाई कह रहे हैं अपना हाल दिल लिखता हूँ, अपना हाले दिल लिखता हूँ मैं, कोई अल्लामा इकबाल नहीं। नदीम की आवाज सुनकर झूम जाता हूँ मैं, झूम जाता हूँ मैं, कोई देवदास नहीं। चाहने वाले तो बहुत से होंगे तेरे हबीबी, पर मेरे जैसा दीवाना कोई भी नहीं। आए अलबेला रही, आए क्या बात है भाई, थैंक यू थैंक यू, अच्छे शेर भेज रहे हो यार। ओके ठीक, लव यू यार। कामरान के अनीसा कह रही हैं कि भाई नुसरत का ट्रैक सुना दीजिए। कोशिश करेंगे हम, नुसरत साहब का कोई भी ट्रैक सुना देंगे जो आपने लिखा है, अगर हो सका तो वो, नहीं हो सका तो उनकी आवाज जरूर शामिल करेंगे। और मैं अब खामोशी से सुनूंगी भाई, सॉन्ग सुनवा दीजिएगा अनीसा। डोंट वरी अनीसा, हम पूरी कोशिश करेंगे कि आपको गाना सुना दें, ठीक है जी। और आगे बढ़ते हैं जनाब, एक और मैसेज शामिल करेंगे उसके। अरे समीर शहजादे तुम भी आ गए हो, समीर शहजादे के लिए के मैसेजेस जो हैं वो हम कुछ देर में पढ़ेंगे। क्यों पढ़ेंगे कुछ देर में? क्योंकि अभी हम जा रहे हैं एक छोटी सी ब्रेक की जानिब समी, लिहाजा कहीं भागना ही, साथ ही रहना। तो जा रहे हैं जनाब एक ब्रेक की जानिब।
1: क्या कम उम्र बच्चियों से मुशक्कत लेना सरासर ज्यादती नहीं? क्या ये उम्र उनके काम करने की है या पढ़ने और हंसने खेलने की? उन पर काम का बोझ ना डालें, उनसे उनका बचपन ना छीने। पाकिस्तान का आईन और कानून हर बच्चे को जहनी जिस्मानी और तालीमी हक फराहम करता है। बच्चों से मुशक्कत लेना एक काबिले सजा जुर्म है। आइए बच्चों से मुशक्कत से इनकार करें। वजारत इंसानी हुकूक, हुकूमत पाकिस्तान।
2: मुफाद आम्मा के लिए पैगाम हुकूमत पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया। FM 100 like us on facebook.com/FM247365
0: वेलकम बैक करेंगे। और समी का मैसेज, अस्सलाम वालेकुम नदीम भाई, कैसे हैं आप? आपको, गुफरान भाई को और तमाम सुनने वालों को ईद मुबारक। अपनी उनके उनको पार्क ले के आया हुआ हूँ, ओए होए, घूमने के लिए। वाह भाई घूम रहे हो। अभी ससुराल में बीफ बिरयानी टिक्का और शीर कोरमा खाया, मजा आ गया। तुम ससुराल में फुल टाइम दावतें तोड़ रहे हो। हमारी उनका उनके नाम कोई अच्छा सा सॉन्ग, बिल्कुल करेंगे, पका पका करेंगे भाई। घूमते फिरते रहो और साथ में शो भी सुनते रहो। हैं जी ते हैं जी। संजू के नाम कोई भी गाना सुनवा दीजिएगा, जरीन नूर कह रही है, बिल्कुल सुनवाएंगे। जफर साहब आ गए हैं, जफर जफरी, और कह रहे हैं अस्सलाम वालेकुम, ईद मुबारक हो आपको और तमाम सुनने वालों को। जफर भाई गार्डन से, हाय हाय, इस तरह तो होता है इस तरह के कामों में। वाह वाह वाह वाह, गुड, जबरदस्त नदीम भाई, गुड तशरी की आपने। غاڑے ورکول غیر تا س معنی، غاڑے ورکول غیر تا س معنی، بلاہ تا نامینے پختر سے اکڑم. یقین مانے پڑھ لیا، سمجھ کچھ نہیں آیا مجھے، پھر دوبارہ پڑھتا ہوں. ہاں یوم لالا ذرا بتائیے گا کہ میں نے صحیح پڑھا. غاڑے ورکول غیر تا س معنی، بلا تا نامین پختر سا اکڑم. یہ کیا اس کا معنی بھی بتا دے. او ہو بڑے بڑے لوگ آگے بھائی، سنجیو آ گئی. سنجیو لگتا ہے آپ نے بہت کھا لیا، فل پیٹ، مطلب سست ہو رہی ہوں میں. میسج کیسے کروں، اٹھا ہی نہیں اٹھ رہا، موٹی کے لیے اٹھ جاتا ہے. چلیے السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ندیم عافیت کی انگنت دعائیں، پروگرام شروع سے سن رہی ہوں، بہترین ماشاء اللہ. زرین نور اور نورین کے لیے پیار کہہ دیں، کہہ دیا، بس ان کو ہی کہہ دیں. مذاق کر رہے ہیں. اور میرے بہت پیارے لالا کو عید قربا مبارک اور سلام. اب طبیعت کیسی ہے؟ درد میں افاقہ ہے. لالا آپ کو درد کون سا ہو رہا ہے؟ دل میں درد ہو رہا ہے ان کے تو بہت. اپنی نظر اتروایا کریں اپنوں سے، سمجھ رہے ہیں آپ؟ ہائے اللہ جی، میں سارے میسج آپ کے سمجھ رہا ہوں. یہ آپ کا حسن سماعت ہے، حسن نظر ہے، بہت شکریہ آپ کا. اور طبیعت اللہ کا شکر ہے ماشاءاللہ سے بہت بہتر ہے. میں یہ بھی جانتا ہوں میری طبیعت کا پوچھا تھا. میں بات سے بات جوڑ دیتا ہوں نا، یعنی کہ سمجھ گئی ہیں نا آپ. اور کہہ رہی ہیں کہاں ہی نہ لوں گئی تو اتنی دیر سے میسج کیوں کیا؟ میں نے تو سوچا کہ دو تین کلو گوشت کھا لیا، ہاتھ بھی نہیں اٹھ رہا ہوگا میسج کے لیے. خیر سنجیو ہمارے ساتھ آ گئی ہیں تو یہ اچھی بات ہے. مشک کہہ رہی ہیں سمی بھائی کی مسز کی طبیعت پوچھا کیجئے گا مشک کی طرف سے. سمی صاحب، مشک پوچھ رہی ہیں کیسی ہیں وہ؟ ابھی تو ساتھ ساتھ گھوم رہی ہیں، کوئی خرچہ بھی کر دینا اس پر. فل جا کر بیف بریانی توڑ کر آئے. چاہتے ہیں جناب ایک اور ٹریک کی جانب، اور یہ ٹریک ہماری پیاری سی چھٹکی اکرا نے اس کی فرمائش کی تھی. اکرا آپ کی فرمائش یعنی کہ ریکویسٹ، ایلو پڑھو. میرا بڑا فیورٹ گانا ہے یہ، ٹریبیوٹ ہے، اوریجنلی کولاج بینڈ نے گایا ہے اور مجھے بہت پسند ہے اور امید کرتا ہوں کہ آپ کو بھی پسند آئے گا.